श्रोताहरू नमस्ते. न्युजिल्यान्ड नेप्लिज एसोसिएसनको सक्रियतामा न्युजिल्यान्डको अकल्यान्डमा एक्सिस कम्युनिटी रेडियो प्लानेट एफएमले प्रत्येक शुक्रबार प्रसारणमा ल्याउने यो नेपाली भाषाको कार्यक्रमको आजको कार्यक्रममा म विजय रेग्मीको हार्दिक अभिवादन. नेपाली गीत संगीत ताजा समाचारहरू र नेपाल सम्बन्धी अन्य विभिन्न जानकारीहरू लिएर यो कार्यक्रम मार्फत यहाँहरूलाई मनोरञ्जन गराउने प्रयत्न गर्दछौँ हामीहरू. प्रत्येक शुक्रबार साँझ 6:50 देखि 7:20 सम्म प्रसारण हुन्छ यो कार्यक्रम हाम्रो चौतारी, र यसलाई प्रत्यक्ष सुन्न भ्याइएन भने पनि अनलाइनमा गएर कुनै पनि बेला planetaudio.org.nz गएर अथवा न्युजिल्यान्ड नेप्लिज एसोसिएसनको वेबसाइट nzna.org.nz गएर आफ्नो अनुकूल समयमा यो कार्यक्रम सुन्न सकिन्छ.

आज सेप्टेम्बर महिनाको 11 तारिख र नेपाली क्यालेन्डर हाम्रो पात्रोका अनुसार भाद्र महिनाको 26 गते औँसी हो आज। अब आजको कार्यक्रमको पहिलो प्रस्तुति राजेन्द्र थापाको शब्द नातिकाजीको संगीतमा प्रेमधोज प्रधानले गाउनु भएको एउटा पुरानो गीत पर लैजाऊ फूलहरू छोपिदेऊ तारा जुन बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू सुनौ यो रमाइलो पुरानो गीत।

नेपालमा भोटेखुसी बाढीबाट आएको विपत्ति र त्यसको पछिल्लो अवस्थाको स्थिति हेर्दा अहिलेसम्म झन्डै 1400 व्यक्तिहरूले ज्यान गुमाएको पाइएको छ। 5300 भन्दा बढी अझै बेपत्ता छन्। त्यसमध्ये करिब 600 जना विदेशी नागरिकहरू भएको पनि आंकलन गरिएको छ। उद्धारमा संलग्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले झन्डै 14,000 मानिसहरूको उद्धार गरिसकेका छन्। अहिले पछिल्ला केही दिनहरूमा पनि केही व्यक्तिहरूलाई टनेलबाट जिउँदै निकालिएका समाचारहरू पनि आएका थिए। खोज र उद्धारहरू अहिले निरन्तर रूपमा चलिरहेका छन् र अझै पनि जीवितहरू भेटिन्छन् कि भन्ने आश पूर्णतया मरेको पनि छैन। 7,570 घरहरू प्रभावित भएका छन् यो बाढीबाट। त्यसै गरी 55 किलोमिटर सडक, 37 मोटर गुड्न सक्ने पुल र 68 झोलुङ्गे पुलहरू पनि क्षतिग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ। त्यसै गरी जलविद्युत क्षेत्रमा पनि ठुलो क्षति पुर्याएको छ यो बाढीले। अनुमान गर्दाखेरि झन्डै 4-5 अरब अमेरिकी डलर बराबरको नोक्सानी पुर्याएको छ यो विपदले नेपालमा। अहिलेको आपतकालीन उद्धारको चरणसँगै अब बिस्तारै दीर्घकालीन पुनर्निर्माण गर्ने पनि ठुलो चुनौती छ। नेपालको सरकार, सर्वसाधारण जनता र अन्तर्राष्ट्रिय सहयोगले यो पुनर्निर्माणको काम त हुँदै नै जाला, तर जति मानिसले यो विपत्तिमा आफ्ना परिवार गुमाउनु परेको छ उनीहरूको पीडा भने रहि नै रहनेछ।

कार्यक्रमलाई अगाडि बढाउने क्रममा श्रोताहरू अब म यहाँहरू समक्ष प्रस्तुत गर्दैछु बाबुल गिरी र रचना रिमालले गाउनु भएको बाबुल गिरीको संगीत र डाक्टर डी आर उपाध्यायको शब्दको नेपाली चलचित्र राम नाम सत्यबाट लिइएको यो मिठो गीत

नेपालमा जेन जी आन्दोलन भएको यो हप्ता एक वर्ष पुरा भएको छ। गत वर्ष भदौ 23 र 24 गते नेपाली सडकमा पोखिएको आन्दोलन केवल तत्कालीन प्रशासनिक प्रतिबन्ध वा सरकार प्रतिको आक्रोश मात्र थिएन, त्यो त नेपाली राजनीतिमा दशकौंदेखि जरा गाडेर बसेको एकीकृत सत्ता संस्कृति र केन्द्रीकृत राज्यले आम नागरिकको मनोविज्ञानमाथि लगाएको प्रतिबन्ध विरुद्धको विस्फोट थियो। ठिक एक वर्ष अघि आजकै दिन काठमाडौँको माइतीघर, बबर महल र नयाँ बानेश्वरको संसद भवन अगाडि नवयुवा जेनजीहरूको आवाज गुन्जिएको थियो। उनीहरूको हातमा कुनै सत्ता खोज्ने हतियार थिएन, न त मनमा राजनैतिक महत्वाकांक्षा नै। ती कलिला युवाको चित्कार केवल व्याप्त भ्रष्टाचार, थिचोमिचो र बेथिति विरुद्धको थियो। राज्यका हरेक संयन्त्रमा मोलाएको दलीय भागभण्डा, क्षमतावान युवालाई पाखा लगाउने राजनीतिक हस्तक्षेप र नागरिकलाई आधारभूत सेवा लिन पनि बिचौलियाको शरण लिनुपर्ने कहाली लाग्दो बाध्यताले उनीहरूको धैर्यको बाँध भत्काएको थियो। ठूला ठूला भ्रष्टाचारका काण्डमा राजनीतिक नेतृत्वको संरक्षण देख्दा निराशामा परेको नयाँ पुस्ताले आफ्नो भविष्यको रक्षाको लागि त्यो शान्तिपूर्ण विद्रोहको बाटो रोजेको थियो। आफ्नो उज्यालो भविष्य र देशको मुहार फेर्न अमूल्य जीवन आहुति दिने ती वीर सहितप्रति भावपूर्ण श्रद्धाञ्जली। उनीहरूले बालेको परिवर्तनको त्यो दीपले नेपाली शासन व्यवस्थालाई सदैव पारदर्शी, निष्पक्ष र जनउत्तरदायी बनाउने प्रेरणा दिइरहनेछ। श्रोताहरू, अब म यहाँहरू समक्ष राख्दैछु रोजमान महर्जनको शब्द सङ्गीत र उहाँले आफैले गाउनु भएको यो एउटा मिठो नेवारी गीत। नेवारी भाषाको यो गीतले एकजना युवतीले आफ्नो बाबुआमाको घरको माया र सुरक्षा छोड्न नचाहिरहेको तर युवकले उनलाई विवाह गरेर नयाँ जीवन सुरु गर्न मनाइरहेको भाव रहेको छ यो गीतमा। सुनौ यो रमाइलो गीत।

नेपालमा हालै आएको भोटेकोशी बाढीको प्रभावित क्षेत्रमा सातवटा जलविद्युत आयोजनाका सुरुङमा नेपाली सेना सशस्त्र प्रहरी र विदेशबाट आएका सुरुङ विशेषज्ञहरूले अझै खोज तथा उद्धार कार्यहरू गरिरहेका छन्। रसुवाकोट तिमुरेदेखि नुवाकोटको बेत्रावतीसम्म निर्माण सम्पन्न भएका र निर्माणाधीन जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ। नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्र संघको महासभामा जलवायु न्यायको मुद्दा सशक्त रूपमा उठाउन सुझाव दिएका छन्। लामिछानेले नेपालले नगरेको गल्तीको सजाय भोग्न नसक्ने भन्दै जलवायु परिवर्तनको असरमा नेपालको कुनै दोष नरहेको स्पष्ट पारेका थिए। उनले नेपाल जस्ता मुलुकले सहायता मात्र नभई जलवायु परिवर्तनबाट भएको हानि नोक्सानीको क्षतिपूर्ति माग्नुपर्ने पनि बताएका थिए। स्मरण रहोस्, नेपालका प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन चाँडै नै त्यसतर्फ प्रस्थान गर्दैछन्। श्रोताहरू, अब म यहाँहरू समक्ष राख्दैछु भोटेकोशी बाढीका कारण नेपालमा आएको विपत्तिको अहिलेको समयमा सान्दर्भिक हुने मुटु जलिरहेछ शीर्षकको भक्तराज आचार्यले गाउनु भएको एउटा निकै नै मार्मिक नेपाली गीत।